0: تبادلہ ہو گیا۔ میں اکیلے گائے نہ رکھ سکتا تھا، گائے آدھے داموں بیچ دی گئی۔ آخر یہ صلاح ہوئی کہ ایک بکری رکھ لی جائے، لیکن ایک ہی ہفتے میں دودھ کی ماترا کم ہونے لگی۔ پنڈت جی سے حال کہا تو انہوں نے کہا،
1: دیہات کی بکری ہے، یہاں بندھے بندھے دودھ کم ہو جائے تو تعجب نہیں، اسے ذرا ٹہلا دیا کیجیے۔
0: لیکن شہر میں بکری کو ٹہلائے کون اور کہاں، اس لیے یہ طے ہوا کہ باہر کہیں مکان لیا جائے۔ جھٹ پٹ مکان بدلا، ایک کاچھی سے طے کر لیا کہ روزانہ بکری کے لیے کچھ ہریالی جایا کرے، مگر اتنی کوشش کرنے پر بھی دودھ کی ماترا میں کچھ خاص بڑھت نہیں ہوئی۔ میرے خدمتگار کو بکری لے کر باغ میں جانا برا معلوم ہوتا تھا۔ دوسرے دن میں دفتر سے ذرا جلد چلا آیا اور چٹ پٹ بکری کو لے کر باغ میں جا پہنچا۔ یہ خیال آیا، اگر سوکھی پتیاں کھانے سے دودھ کی ماترا بڑھ گئی تو یقیناً ہری پتیاں کھلائی جائیں تو اس سے کہیں بہتر نتیجہ نکلے، اور شام کو بکری کو ساتھ لے کر پتیاں توڑنے لگا۔ اچانک کاچھی ایک طرف سے آ نکلا،
2: آپ کے ہاتھ میں یہ لگا اچھا نہیں لگتا، لائیے میں کاٹ دیتا ہوں۔
0: اور دیکھتے دیکھتے ہری پتیوں کا ڈھیر لگا دیا۔ اس نے تھوڑی سی پتیاں بغل میں اٹھا لی اور بولا،
2: چلیے میں رکھ دیتا ہوں۔
0: میں نے برآمدے میں پتیاں رکھوا لی، اسی پیڑ کے نیچے اس کی چوگنی پتیاں پڑی ہوئی تھی۔ کاچھی نے ان کا ایک گٹھا بنایا اور سر پر لاد کر چلا گیا۔
3: آئیے سنتے ہیں اس کہانی کا دوسرا اور انتم بھاگ۔
0: دوسرے دن بکری کو باغ میں لے جانا میرے لیے کٹھن ہو گیا۔ کاچھی پھر دیکھے گا اور نہ جانے کیا کیا فکرے چست کرے گا۔ اس کی نظروں میں گر جانا منہ سے کالخ لگانے سے کم شرمناک نہ تھا۔ ہمارے سمان اور پرتشٹھا کی جو کسوٹی لوگوں نے بنا رکھی ہے، ہم کو اس کا آدر کرنا پڑے گا۔ نکو بن کر رہے تو کیا رہے، لیکن بکری اتنی آسانی سے اپنی نردوندو آزاد چہل قدمی سے ہاتھ نہ کھینچنا چاہتی تھی، جسے اس نے اپنی سادھارن دنچریا سمجھنا شروع کر دیا تھا۔ شام ہوتے ہی اس نے زور شور سے پرتیواد کا سور اٹھایا کہ گھر میں بیٹھنا مشکل ہو گیا۔ گٹکری دار مینے کا نرنتر سور آ کر کان کے پردے کو چھت وکشت کرنے لگا۔ کہاں بھاگ جاؤں، بیوی نے اسے گالیاں دینا شروع کر دیا۔ میں نے غصے میں آ کر کئی ڈنڈے رسید کیے، مگر اسے ستیا گرہ استھگت نہ کرنا تھا نہ کیا، بڑے سنکٹ میں جان تھی۔ آخر مجبور ہو گیا، اپنے کیے کا کیا علاج۔ 8 بجے رات، جاڑوں کے دن، گھر سے باہر منہ نکالنا مشکل، اور میں بکری کو باغ میں ٹہلا رہا تھا اور اپنی قسمت کو کوس رہا تھا۔ اندھیرے میں پاؤں رکھتے میری روح کانپتی ہے۔ ایک بار میرے سامنے سے ایک سانپ نکل گیا تھا، اگر اس کے اوپر پیر پڑ جاتا تو ضرور کاٹ لیتا۔ تب سے میں اندھیرے میں کبھی نہ نکلتا تھا، مگر آج اس بکری کے کارن مجھے اس خطرے کا بھی سامنا کرنا پڑا۔ ذرا بھی ہوا چلتی اور پتے کھڑکتے تو میری آنکھیں ٹھٹور جاتی اور پنڈلیاں کانپنے لگتی۔ شاید اس جنم میں میں بکری رہا ہوں گا اور یہ بکری میری مالکن رہی ہوگی، اسی کا پرائشچت اس زندگی میں بھوگ رہا تھا۔ برا ہو اس پنڈت کا جس نے یہ بلا میرے سر مڑھی۔ گرستی بھی جنجال ہے، بچہ نہ ہوتا تو کیوں اس موجی جانور کی اتنی خوشامد کرنی پڑتی، اور یہ بچہ بڑا ہو جائے گا تو بات نہ سنے گا، کہے گا آپ نے میرے لیے کیا کیا ہے، کون سی جائیداد چھوڑی ہے۔ یہ سزا بھگت کر 9 بجے رات کو لوٹا۔ اگر رات کو بکری مر جاتی تو مجھے ذرا بھی دکھ نہ ہوتا۔ दूसरे दिन सुबह से ही मुझे ये फिक्र सवार हुई कि किसी तरह रात की बेगार से छुट्टी मिले। आज दफ्तर में छुट्टी थी, मैंने एक लंबी रस्सी मंगवाई और शाम को बकरी के गले में रस्सी डाल एक पेड़ की जड़ से बांधकर सो गया। अब चरे जितना चाहे, अब चिराग जलते जलते खोल लाऊंगा। छुट्टी थी ही, शाम को सिनेमा देखने की ठहरी। एक अच्छा सा खेल आया हुआ था, नौकर को भी साथ लिया, वरना बच्चे को कौन संभालता। जब 9 बजे रात को घर लौटे और मैं लालटेन लेकर बकरी लेने गया तो क्या देखता हूं कि उसने रस्सी को 2-3 पेड़ों से लपेट कर ऐसा उलझा डाला है कि सुलझाना मुश्किल है। इतनी रस्सी भी न बची थी कि वो एक कदम भी चल सकती। लाहौल विला कुवत, जी में आया कि कमबख्त को यही छोड़ दूं, मरती है तो मर जाए। अब इतनी रात को लालटेन की रोशनी में रस्सी सुलझाने बैठे, लेकिन दिल ना माना। पहले उसकी गर्दन से रस्सी खोली, फिर उसकी पेंच दर पेंच ऐठन उसे छुड़ाया। 1 घंटा लग गया, मारे सर्दी के हाथ ठिठुरे जाते थे और जी जल रहा था। वो अलग ये तरकीब और भी तकलीफ दे साबित हुई। अब क्या करूं, अकल काम ना करती थी। दूध का ख्याल ना होता तो किसी को मुफ्त में दे देता। शाम होते ही चुड़ैल अपनी चीख पुकार शुरू कर देगी और घर में रहना मुश्किल हो जाएगा। और आवाज भी कितनी कर्कश और मनहूस होती है। शास्त्रों में लिखा भी है, जितनी दूर उसकी आवाज जाती है उतनी दूर देवता नहीं आते। स्वर्ग की बसने वाली हस्तियां जो अप्सराओं के गाने सुनने की आदि है, उसकी कर्कश आवाज से नफरत करे तो क्या ताज्जुब। मुझ पर उसकी कर्ण कटु पुकारों का ऐसा आतंक सवार था कि दूसरे दिन दफ्तर से आते ही मैं घर से निकल भागा। लेकिन 1 मील निकल जाने पर भी ऐसा लग रहा था कि उसकी आवाज मेरा पीछा किए चली आती है। अपने इस चिड़चिड़ेपन पर शर्म भी आ रही थी। जिसे एक बकरी रखने की भी सामर्थ्य ना हो वो इतना नाजुक दिमाग क्यों बने। और फिर तुम सारी रात तो घर से बाहर रहोगे नहीं, 8 बजे पहुंचोगे तो क्या वो गीत तुम्हारा स्वागत न करेगा। सहसा एक नीची शाखों वाला पेड़ देखकर मुझे बरबस उस पर चढ़ने की इच्छा हुई। सपाट तनों पर चढ़ना मुश्किल होता है, यहां तो 6-7 फुट की ऊंचाई पर शाखें फूट गई थी। हरी हरी पत्तियों से पेड़ लदा खड़ा था और पेड़ भी था गूलर का, जिसकी पत्तियों से बकरियों को खास प्रेम है। मैं इधर 30 साल से किसी रुख पर नहीं चढ़ा, वो आदत जाती रही, इसलिए आसान चढ़ाई के बावजूद मेरे पांव कांप रहे थे। पर मैंने हिम्मत नहीं हारी और पत्तियां तोड़ तोड़ कर नीचे गिराने लगा। यहां अकेले में कौन मुझे देखता कि मैं पत्तियां तोड़ रहा हूं। अभी अंधेरा हुआ जाता है, पत्तियों का एक गट्ठा बगल में दबाऊंगा और घर जा पहुंचूंगा। मगर इतने पर भी बकरी ने कुछ ची चपड़ की तो उसकी तो शामत ही आ जाएगी। अभी मैं ऊपर ही था कि बकरियों और भेड़ों का एक गोल न जाने किधर से आ निकला और पत्तियों पर पिल पड़ा। मैं ऊपर से चीख रहा था मगर कौन सुनता, चरवाहे का कहीं पता नहीं, कहीं दुबक रहा होगा, देख लिया जाऊंगा तो गालियां पड़ेगी। झल्लाकर नीचे उतरने लगा। एक एक पल में पत्तियां गायब होती जाती थी। उतरकर एक एक की टांग तोड़ूंगा, यकायक पांव फिसला और मैं 10 फीट की ऊंचाई से नीचे आ गिरा। कमर में ऐसी चोट आई कि 5 मिनट तक आंखों तले अंधेरा छा गया। खैरियत हुई कि और ऊपर से नहीं गिरा, नहीं तो यही शहीद हो जाता। बारे में मेरे गिरने के धमाके से बकरियां भागी और थोड़ी सी पत्तियां बच रहे।